0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہے. پروگرام صحت جی گال میں اساں جے سٹوڈیو میں موجود ہوندا آئن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کی مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانی آہن, محبت آہن, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچن تھا. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اساں جو لائیو کال جو نمبر آہے. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. ہمیں بدائی ہلوں تو ڈاکٹر صاحب ہر اربا, خمیس, جمعہ, چھنچھر, آچر اور سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیماری جا ماہر ڈاکٹر آہن. کدیں بھی اواں کے مایوس نہ تھینو, کا بھی بیماری لا علاج نہ, شفا دین والی ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل آہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن ناہے کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونیے تھو. ان کا علاوہ کیڑو بھی پرانو اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کنرگ جو سور آہے, انہن سبنی بیمارن جو کامیاب علاج کیا ونے تھو. جگر جی بیماری آہے, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آہے, جن بارن جو قد ننڈو آ, قد نتھو ودے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آہے, انہن سبنی بیمارن جو کامیاب علاج کیا ویندو آہے. تو اساں دے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چوں تھا پنجے پروگرام میں, محفل میں, محبت میں, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سائیں.
0: ڈاکٹر صاحب ٹھیک ہے ہو تے بھی ٹھیک ہے
1: جی سائیں, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کڑے کڑے دین تے ویو تھا کلینک تے, ان کا علاوہ کڑے بیماری جو علاج کندا آئے ہو, آئیں اج کڑے موضوع پر جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہلے تو سب تعریف ہوں رب پاک چھو جو اساں کے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمین آسمانی آفتن خاں محفوظ رکھے تو. اساں پروگرام صحت جی گال جو روزانہ بر وقت ٹائم تے نشر تھی ہے, اساں کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا 6 ڈیں, جمعہ, چھنچھر, آچر, سومر, انگارے جو ڈی اساں کلینک آف ہوں, یعنی کلینک بند ہوں, اربا, خمیس, یعنی 6 ڈیں ایک ہفتے جو اساں کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹرا پیٹرول پمپ کے ساموں کوٹڑی روڈ تے موجود ہوں. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 بجے کا شام جو 5 بجے تھی. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوں یا جے بیماری کے حوالے سے سندھی ڈس ہوں وہ بھی اواں کے ان پروگرام کی توسط سے ایسو پہنچائی ہوں, یا جے ننڈی یا وڈی بیماری ہوں ان اویئرنیس ہی جو ہے سو ان پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے, بی, سی, جے بھی بیماریوں ہیں, ان کا علاوہ جو ہے سو گردے کی جی پتھری ہے یا پتے کی پتھری کے حوالے سے بغیر آپریشن کے کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیا ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے موضوعات کے حوالے سے گال کیوں تو جے سو اساں وٹ کلینک تے جی ماں گال کی تو ہر قسم کی جی بیماری جا پیشنٹس ایندا ہیں, پر جڑے ڈین میں ڈسندا ہوں تو کچھ جے زیادہ پیشنٹس جی بیماری جا ایندا ہیں, یعنی وہ سمجھندا ہوں تو ہن وقت ان کی جی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو کم ہوں. اڑے طریقے سے ہن دفعے بھی اساں کلینکس تے خوڑ سارا پیشنٹ بیا بھی آیا, لیکن چا चमड़ी जी बीमारियुनि जे में बि हिकिड़ी ख़ासि बीमारी हूंदी आहे सोरियासिस। सोरियासिस छा आहे, छो थींदी आहे या कंहिंखे थींदी आहे, या जेकॾहिं थी वञे त उनखे जो कहिड़ो इलाजु हूंदो आहे, उनजे बारे में नंढी अवेयरनेस ॾिनासीं। जो सोरियासिस अहिड़ी बीमारी हूंदी आहे जो हीअ हिकु नंढी बीमारी नाहे, नाले में हिकिड़ी सोरियासिस जे नाले सां बीमारी आहे, लेकिन हीअ बीमारी ॾह ॾह साल वीह वीह साल पेशंट खे जेको आहे सो रहंदी आहे, ऐं उहो मरीज़ जेको आहे सो दर बदर जेको आहे सो घुमंदो रहंदो आहे, यानी हर शहर में हर डॉक्टर वटि, लेकिन शिफ़ा जेको आहे सो उनखे घटि मिलंदी आहे। जेकॾहिं कुझु वक़्त जे लाइ उहो ठीकु थींदो आहे त दुबारा वरी उहा बीमारी तकलीफ़ उनखे थी वेंदी आहे, ऐं उहो पेशंट जेको आहे सो बार बार उन में जेको आहे सो मुबतला रहंदो आहे, ऐं तमामु उन में ॿियूं बि खोड़ सारियूं पेशंट्स खे तकलीफ़ूं खे मुंहुं ॾियणो पवंदो आहे। ऐं हीअं जीअं त मां पहिरां ॻाल्हि कई त सोरियासिस हीअ हिकु क्रॉनिक ऑटो इम्यूनी डिज़ीज़ आहे, जंहिंखे असां जीअं कॾहिं क्रॉनिक असां चवंदा आहियूं पुराणियूं जेके बीमारियूं हूंदियूं आहिनि, ऐं ऑटो इम्यूनी डिज़ीज़ उहा हूंदी आहे जेके अंदरियां ई जेके पंहिंजा सेल्स हूंदा आहिनि जिस्म जा, जॾहिं डेथ थियणु लॻंदा आहिनि या उन्हनि में फॉल्ट थियणु लॻंदो आहे त पंहिंजो ई जिस्म जेको आहे सो यानी हुन सां विढ़णु लॻंदो आहे, ऐं पोइ जेको आहे सो इम्यून सिस्टम जे नाकारा हुजण जे करे जेको आहे सो या जेके बि सेल्स हूंदा आहिनि डेथ थियणु लॻंदा आहिनि, ऐं पोइ उहा बीमारी वधंदी वेंदी आहे। अहिड़ी तरीक़े सां उन बीमारी में थींदो छा आहे, थींदो इहो ई आहे त जेको आहे सो यानी उहा जेकी बि चमड़ी हूंदी आहे खुर्दनी थी वेंदी आहे जिस्म जे कहिड़े बि हंध ते, यानी निर ते, पेट ते, अखियुनि जे मथां, बिरुनि जे मथां, हथनि ते, पेरनि ते, पुठी ते, मथे में, तव्हां ॾिसंदो त जेको आहे सो ईअं जीअं छिलर, मच्छी जा छिलर जेको आहे सो निकिरी ईंदा आहिनि, ऐं उहे जेके जेको आहे सो मथी जा मथे जे मच्छी जा छिलर हूंदा आहिनि बिल्कुलु उन्हनि वांगुरु जेको आहे सो थी वेंदा आहिनि, ऐं पापड़ियूं ठही वेंदियूं आहिनि, ऐं ॻाढ़ा चुटा निशान ठही वेंदा आहिनि। अहिड़ा खोड़ सारा पेशंट हिन वक़्तु बि असां वटि अंडर ऑब्ज़रवेशन आहिनि, ऐं अलाह ताला जी महिरबानी सां ठीकु थी विया आहिनि, ऐं वॾी ख़ुशी थींदी आहे जॾहिं अहिड़े क़िस्म जो पेशंट जेको बीहंदा थी अचे ऐं ॾह ॾह वीह वीह सालनि में मुबतला हुजे, ऐं उहो जेकॾहिं हिते ठीकु थी वञे ऐं पंहिंजा फीडबैक असांखे FM रेडियो ते ॾिए या असां वटि अची ऐं हिते इंटरव्यू रिकॉर्ड कराए वञे, त हीअ हिकिड़ी वॾी ख़ुशनसीबी आहे जेको आहे सो असांजे क्लिनिक जी ऐं असांजे इलाज जी। जर्मन होम्योपैथिक क्लिनिक ते होम्योपैथिक इलाज सां जेकॾहिं पेशंट अहिड़नि वॾनि बीमारियुनि में ठीकु थी वञे थो त नंढियूं बीमारियूं हुन जे लाइ कुझु बि कोन्हे। वरी ॻाल्हि वरी बि असां हिकिड़ी कंदासीं त हिन सभु में रब ताला जी कर्म नवाज़ी आहे, जेकॾहिं उहो किथां बि शिफ़ा ॾिए त जेको आहे सो बिल्कुलु शिफ़ा थी सघे थी। अहिड़े तरीक़े सां ई जीअं मां ॻाल्हि कई त जेको आहे सो असां वटि इहे पेशंट्स ईंदा आहिनि, ऐं इहे अहिड़ियुनि बीमारियुनि में जॾहिं ठीकु थी वेंदा आहिनि त पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि, त हिकिड़ा व्यूज़ बि अवां ताईं पहुचाईंदासीं जेको उहो पेशंट लाइव जेको आहे सो असांखे फेसबुक ते जेको आहे सो रिकॉर्ड कराए वियो, ऐं उहो व्यूज़ इन ई बीमारीअ जे हवाले सां आहे। अचो तव्हांखे बि जेको आहे सो हिन सां जेको आहे सो बिल्कुलु ॿुधाईंदासीं।
0: दोस्तो, तव्हांखे ॿुधाईंदा हलूं, प्रोग्राम आहे सिहत जी ॻाल्हि, हिकु दोस्त जा व्यूज़ आहिनि। जी डॉक्टर साहबु,

0: کال ڈراپ تھی چکی ہے تا اسان پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03011968051 کال جی طرف ویندا سی دسو کتھاں جو کالر ہوندو السلام علیکم
1: ہلو
0: السلام علیکم
1: وعلیکم السلام
0: سائیں منجا کیر صاحب پیو گلائے
1: جی بھا جتو ہی
0: جی جی حکم کیو بھا
1: بھا چیل میں سورا نہ جو کو تھے
0: اچھا گھنو ورسو تھیو ہے وزن بزن کھیو ہوندو
1: وزن بزن نہ کھیو
0: اچھا ٹھیک ہے کتھو پیو گلائے جتو ہی
1: کچے کھا
0: اچھا کچے کھا پو ڈاکٹر صاحب کے روبرو دکھارے ونی یا وری ڈاکٹر صاحب بدھا وئی دو ٹھیک ہے
2: بالکل جہاں تکلیف ہے تو فی الحال ہیڈ تیل چڑھنے جو تیل سر میں ہیڈ ملائے گرم کرے وہ لگائیں مالش نہ کن صرف لگائے چن ادا کر فرق پہجی ہوں باقی جہاں پھر بھی فرق نہ پے تو روبرو ڈکھارے سکن تو
0: پروگرام ہے صحت کی گال شی مہرا پر ایف ایم 94 جو ہی آواز تمہیں سماعت نہیں پہنچے پی ڈاکٹر منظور حسین میمن صاحب اسان جو اسٹوڈیو موجود 03011968051 اسان جو لائیو کال جو نمبر ہے کال کی طرف ویسے ڈسو کتنا جو کالر ہوں السلام علیکم دعا الحمد للہ کیر صاحب پہ گلائے مجھے سائیں جی جی ادا بھلے کار چون تھا چھا پوچھن دا با ڈاکٹر صاحب کا
1: ڈاکٹر صاحب کہے پوچھنا سی ہمرا کے گوڈن میں سورا ڈاڈو
0: اچھا تواں کے پان کے یا ہمرا کے
1: وڈو ا ہمرا پی ا ان کے
0: اچھا عمر گھنی دز
1: عمر تقریبا 65 سال دی ہے
0: کوئی مسئلہ ہی کونے کو اللہ تعالی دی ذات شفا دین واری ا بی جگہ تا بھی علاج کرایو ہوندو پر تا ڈاکٹر صاحب کے روبرو دکھاریو علاج کرایو انشاءاللہ رزلٹ ملندو فرق ملندو باقاعدگی سان ٹھیک ہے با ودی کے ایف ایم بدھو ڈاکٹر صاحب وان کے بدھائے تو ہر جمعہ چنچر آچر ہفتے جا 3 دن چیک اپ فیس ڈاکٹر صاحب دی طرفا فری ہوندی ا تنجے بامبڑن دے گوٹھ جا الائی یو سیال یہ ٹھری جا خاص کے لیے جام پیشنٹ ہوندا تھی ڈاکٹر صاحب وٹ انہاں دے جوڑن گوڈن دے سور جا مختلف مانو شر جام ہوندا تھئی ڈاکٹر صاحب ٹھیک ہے نا با ماشاءاللہ ماشاءاللہ جی ڈاکٹر صاحب
2: جی سر بالکل ایکڑی جکو ہے سو بیماری جنے تھی ونے تھی تپو پیشنٹ جکو ہے سو تکلیف میں اچھی ویندا ہے اڑے طریقے سان جوڑن جی بیماری بھی میں بھی جکو ہے سو پیشنٹ گھنا وری پو مالش وغیرہ گھنو کرائی نہ ہن تے یا ان کے جکو ہے سو یا زیادہ تر جکو ہے سو اڑے قسم جا پیشنٹ جن جے گھٹنن میں جن جی گوڈن میں جکو ہے سو مکھ ہوندی ہے ایکڑی جکی گھٹ جی ویندی ہے گیپ اچھی ویندو ہے پو وے اگتے علی جکو ہے سو گوڈا پان میں جکو ہے سو ٹکرائبا ہے نا پو بھر بھر ویندا ہیں اڑے طریقے سا انن کے یہی کوشش کرنا سی بدھائیندا سی تے جکن کے کے بھی اڑے قسم جی تکلیف تھی تھی تے ان میں ڈرائی بالکل نہ کن ائی قریبی کے ڈاکٹر کے دکھارن ऐं बहितर ईअं ई आहे त उनखे हिकु त जेको आहे सो अहिड़े क़िस्म जे पेशेंट में वॾे में वॾी ॻाल्हि हूंदी आहे छो जो असांजो प्रोग्राम बि अवेयरनेस जे हवाले सां आहे त वॾे में वॾी ॻाल्हि हूंदी आहे एहतियात एहतियात इहा ई आहे त मालिश नाहे करणी ओकड़ू नाहे वेहणो वज़न ज़्यादा नाहे खणणो ॾाकण जेको आहे सो नाहे चढ़णी ऐं उनखां पोइ जेको आहे सो यकदमि जेतिरो थी सघे त इलाजु जेको आहे सो कराइणु इलाजु असां वटि घणो ईअं थींदो आहे त घणा वञी गोॾनि में सुयूं हणाईंदा आहिनि ऐं जेको आहे सो मालिशूं कंदा आहिनि या अदरवाइज़ ॿियो ट्रीटमेंट त पोइ उन में वरंदो गोॾा जेको आहे सो वेही वेंदा आहिनि इन जे करे इहो या कुझु कार्टिज़ोन दवाऊं अहिड़ियूं इस्तेमालु कंदा आहिनि जंहिंजी आदत पइजी वेंदी आहे पोइ जेसि ताईं माण्हू उहा दवा गोरी न खाईंदो आहे त सूर न छॾींदा आहे पोइ उनजो नतीजो इहो निकिरंदो आहे त अॻिते हली उहे गोॾा जेको आहे सो सुॼी वेंदा आहिनि ऐं जिन जे जोड़नि में ईअं थींदी आहे त उन्हनि जा जोड़ जेको आहे सो टेढ़ा थी वेंदा आहिनि हॾियूं टेढ़ियूं थी वेंदियूं आहिनि ऐं पोइ उहे जेको आहे सो ॿियूं बीमारी में मुबतला थी वेंदो आहे इन जे करे अहिड़े क़िस्म जी बीमारी में जेकॾहिं पेशेंट थिए थो त असां वटि उनजो ट्रीटमेंट मौजूदु आहे ऐं रूबरू ॾेखारे सघूं था
0: दोस्तों तव्हांखे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि ही वक़्तु आहे कमर्शियल ब्रेक जो त हलूं था कमर्शियल ब्रेक जी तरफ़ तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था 03011968051
3: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिलाई आसिम हुसैन आराई 0307-3592120
4: खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिकर छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद खरी रोड मेहरापुर 0300-338-5569 खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डी जोशो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद खरी रोड मेहरापुर 0300-338-5569